0: Monsieur Desmond Doyle, pourriez-vous demander au Sherpa Chumbi de nous imiter le cri du Yeti?
1: साबले चाहिँ छ जो तिमी यतिको आवाजले अलि गर्न सक्छ कि सक्दैन
2: गर्न
1: सक्छ ल गरौँ
3: क्वाक क्वाक क्वाक क्वाक